0: São Margari, a Tiriera, Sota Cetalinha, o ano, Sama de Carrega, o Cria Cita Legada, Tia, Dui Carrega, Sota Cê, Tin Carrega, Cosada Cê, mas foi nem mano, mas foi nem fácil Cosada Cê, mas foi nem mano, mas foi nem mano, mas foi nem अनि भोसाले माथि लिएर चाहिँ पनि गर्नुपर्छ अध्यक्षताबाट हुनुपर्छ भनेर के उहाँ दक्ष सम्बन्धी मैले अब भनेँ. त्यसपछि अब सबै थाहा भएको हुनाले अध्यक्ष भएपछि धेरै अब टाइम दिनुपर्ने भएको हुनाले अध्यक्ष बनाउनु म त्यहाँ अहिले अगाडि बढिरहेको छैन. अहिले म सदस्यको रूपमा त्यहीँ रहिरहेको छु र सामाजिक काम गर्दाखेरि कस्तो आफ्नो सन्तुष्टि हुन्छ यो पदै भन्दा पनि आफ्नो जिम्मेवारी कर्तव्यलाई स्वामीजी आफूलाई काम गर्नु मलाई धेरै बोल्नु भन्दा पनि कामै गर्नु मलाई अलिक सर लाग्छ र आफ्नो आत्मसन्तुष्टि धेरै सामाजिक काम गर्दा आफ्नो आत्मसन्तुष्टि मिलेको छ मलाई. अब त्यस्तै गरी अब टोली विकास संस्थामा पनि 2078 अध्यक्ष कार्यकालमा मैले त्यहाँ सदस्यबाट काम गर्ने मौका अवसर मिल्यो. त्यो समयमा पनि अब हाम्रो अब यो त्यही फिचर लज जाने बाटो भित्रबाट एउटा पवित्र घाट पनि छ. त्यहाँ पानीको धेरै समस्या पहिल्यैबाट अब तालकै पानी ल्याएर नहुनुपर्ने खाने पनि अब बढ्नु त्यो एकदम असर धेरै समयदेखि बलिरहेको कुरो थियो. अब त्यसमा खाने पानीको लाइन सरकारी खाने पानीको लाइन ठुलो समस्याको साथ अहिले पानी खाने पानी लगेर जोडियो र त्यही पानी गुरुकुलमा पनि लगेर जोडिएको छ. त्यसले धेरै सहज भएको छ र केदारेश्वर मन्दिरमा पनि अब बोरिङको पानी ल्याउने तालकै पानी युज गर्ने र अब त्यस्तो भइरहेको थियो भने यो पाउने इन्चीको ठुलो मोटो पाइप खाने संस्था पहलमा जसरी भए पनि गर्नुपर्छ भन्ने छ. त्यो लाइनको पानी केदारेश्वर मन्दिरमा पनि जोड्ने काम भएको छ अहिले जोडियो छ र अहिले सहज भएको छ. पानीको समस्या परेको छैन त्यसको पनि सहज भएको छ. त्यस्तै गरी अब यो जुन रेड कलरमा पनि अब यो बाढी पीडितदेखि र भूकम्पदेखि लिएर जति पनि हुन्छन् तिनीहरूलाई रकम उठाएर अब यो सिद्धार्थ क्लबबाट पनि त्रिपालदेखि लिएर अब अहिलेको यो बाढीबाट जुन खेती गर्छ भइरहेछबाट भएको खेतीमा पनि रकम उठाएर सदस्यहरूबाट र अन्य व्यक्तिबाट रकम उठाएर 4-5 लाख रुपियाँ बाढी पीडितलाई अब वितरण गर्ने काम गर्यो. त्यस्तै रेड क्रसबाट पनि अब असक्त हिँड्न नसक्नेहरूलाई व्हिल चेयरहरू वितरण गर्ने त्यस्तो काम भइरहेको छ र अब यो वृद्धाश्रममा पनि असक्तहरूलाई बेला बेलामा हामी राशन पानीहरू किन्नु आवश्यकता हुन्छ वितरण गर्ने काम गरिरहेका छौँ र सिद्धार्थ क्लबबाट पनि धेरै राम्रा कामहरू भइरहेका छन्। त्यसै गरी अब यो एम्बुलेन्स रुबाट रक्तदान र एम्बुलेन्स कामबाट यो सिद्धार्थ क्लबबाटै यो भएको र अशक्त र पढ्न नसक्ने गाउँका जुन विद्यार्थीहरूलाई सिद्धार्थ क्लबले अहिले लगभग 120-130 जना विद्यार्थीहरूलाई स्कुलको रूपमा जिएनडा विद्यार्थीहरूलाई सरकारी र स्कुलका विद्यार्थीहरूलाई पढाउने काम भइरहेको छ र उच्च शिक्षाका लागि 4 जना विद्यार्थीहरू अहिले सिद्धार्थ क्लबबाट पढिरहेका छन् र विभिन्न विपन्न वर्गहरूलाई सहायता गर्ने काम भइरहेको छ र मानव चोलामा यो गर्न पाउने पनि एउटा आफ्नो आत्मसन्तुष्टि के छ नि. अब जन्मिसकेपछि एउटा केही हाम्रो यो जीवनमा केही गर्नुपर्छ भन्ने एउटा भावनाले ओतप्रोत भएर यसमा सक्दो प्रयास मैले हाम्रो ज्ञान बुद्धि विवेक भ्यासम्म मन वचन कर्मले सामाजिक क्षेत्रमा लागिपरेर गरिरहेको छु.
1: यो फेरि कस्तो रहेछ भने एउटामा लागेपछि नसा जस्तो छोड्नै नसक्ने. अनि त्यो पदले अघि हजुरले भने जस्तै साधारण सदस्यबाट सचिवको सदस्य हुँदै उपाध्यक्ष अध्यक्ष नभए त के छोड्ने भने जस्तो हुने. फेरि यो व्यक्ति सक्रिय छ भनेपछि अरू ठाउँमा नै न बस्दिन पर्यो भन्ने खालको आउने. त्यो चाहिँ कतिको भन्छ
0: त्यो भइरहेछ. अब त्यो भइरहेछ. अब जुन अब गर्ने मान्छेलाई अब जागिर आत्माबाट आउनु पर्यो. गर्ने मान्छेले गर्ने अब जुन अब त्यसमा मन नभएको मान्छेले अब जागिरै नभए पनि केही कामै नभए पनि उसले कहिले पनि अगाडि बढेर गर्न सक्दैन. गर्ने भनेको जागिर भएको अब बुद्धिजीवी त्यही अब एउटा सशक्त व्यक्तिले नै गर्ने हो. त्यसो भएको हुनाले अब सबै ठाउँमा अब भन्नुपर्छ गरिदिनुपर्छ. अब जस्तै अब सेदागाउँ कोसा अब तिनीहरूको बसी जसरी अब भन्नुपर्छ भन्ने कुरो भयो. अब त्यस्तै गरी अब अन्य क्षेत्रमा पनि आह्वान भएर गरिदिनु त गर्नुपर्छ अगाडि बढ्नुपर्छ जस्तो मान्छे

0: अब बाहिर बसेर कहाँ हुनुहुन्छ भन्ने कुरो, बाहिरै बसेर पर्किन चाहियो उगाउन सकिन्छ भनेर आश्वासन दिइरहेको छु र सबै कुरा अब ठिकै छ। व्यवसायले पनि होटल व्यवसाय आफ्नो व्यवसाय पनि एक ठाउँमा छँदैछ, होटल रोयल माउन्ट भन्ने यो केदार मन्दिर गेट अगाडि होटल रोयल माउन्ट भन्ने होटल पनि रहेको छ, त्यो सञ्चालन आफै सञ्चालन गरिरहेको छु
1: यसरी काम गरिरहँदाखेरि सामाजिक काम गर्दाखेरि आउने चुनौती चाहिँ के रहेछ?
0: चुनौती त अब हाम्रो यो समाजमा जुन एउटा विकृति नै भनौँ के भनौँ, परापूर्व कालदेखि नै यो खुट्टो तान्ने प्रवृत्ति अझै यो ब्राह्मणसँग आफ्नै त भन्नु हुँदैन ब्राह्मणसँग यो हाम्रो जुन यो गुरुङहरू मगरहरूको कति के एउटा मान्छे घर डो ठाउँमा बस्यो भने सबै झुन्ड उनीहरूले लिएर आएर गर्ने एकमुष्ट हुने त्यो हुन्छ, तर हाम्रो उसमा अब म भन्दा अथवा हाम्रो फ्यामिली भन्दा त्यो फ्यामिली अलिकति माथि जाने हो कि भन्ने हिसाबले खुट्टो तान्ने प्रवृत्ति राम्रो काममा पनि अब्जेक्सन ल्याउने काम भएको छ, एकदम कटिबद्ध भएर लागेर मात्रै हो। अब त्यो संस्थामा काम गर्दा पनि धेरै असोज परिस्थितिहरूमा कति आए त्यसका बावजुद पनि मुकाबिला गरेर अगाडि बढ्दै जानु भएको छ, त्यो चुनौतीहरू छ, त्यसलाई चुनौतीहरूलाई चिरेर जानुपर्छ, पछि राम्रो काम सबै बाहिरको देख्ने कुरो हुन्छ भने त्यसरी अगाडि बढ्ने काम
1: भइरहेको छ। कति राम्रो मानव चोलामा यो गर्न पाउनु कति खुसीको कुरा भाग्यको कुरा होइन, यो मात्रै हो, तर मान्छेले त्यो बुझाइ चाहिँ छैन कि
0: बुझाइ छैन, अहिले त एकदम न्यूनै छ, त्यो एउटा यो जनचेतना बनाऊ कि एउटै मान्छेमा छँदै छैन, अब यो
1: फेरि आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने खालको स्वभाव पनि छ कि हाम्रो नेपाली समाज। अब त्यो सँगसँगै युवाहरूको आकर्षण चाहिँ कतिको देख्नुहुन्छ सामाजिक क्षेत्रमा, अलिक कम भएको हो कि के हो, युवाहरू त्यति देखिनुहुन्न?
0: युवाहरूको त्यही नै, अब यो एउटा दुःख साथ भन्नुपर्छ, अब अहिले झन् विकृति कसरी बढ्दै गयो भने पहिला पहिला जुन पढेपछि बाहिर जाने क्रमहरू अलिकति ब्याचलर्स गरेपछि माथिल्लो तहमा गरेपछि थियो भने अहिले बाह्रै पास गरेर बाहिर जाने प्रवृत्ति बढिसकेको छ, यहाँ नेपालमा रोजगारी छैन, पढे अनुसार अब हामीले अब डक्टरी विषय पढ्छौँ करोडौँमा लगानी हुन्छ, त्यसको हाम्रो यो ठाउँ छैन, अहिले हाम्रो जुन अब 10-12 वर्षको समय व्यतीत गरेर एमडी गरिसकेर आइसकेपछि अब हामीले क्रोध गरेर कसैको जग्गा बेचेर हुन्छ ऋण खोजेर हुन्छ, हामी त्यसरी पढेका छौँ कस्तो छ पूर्ति गर्नै पर्यो, एउटा जाहेज कुरो पनि जस्तो लाग्छ फेरि अब गर्नु पर्यो, त्यसको लागि यहाँ स्पेस छैन, हामी बाहिर जानुपर्छ भनेर प्लान हुने कामले गर्दा युवाहरू एकदमै न्यून छ। अब कुनै अब हाम्रो यो कार्य समितिमा पनि अब यता तता गर्दै सिद्धान्त कलममा पनि अब अध्यक्ष गर्ने मान्छे नपाउने जस्तो स्थिति आइसकेको छ, युवाहरू छँदै छैन, हामी पिँढीहरूले अब गर्न अब अहिले सिद्धान्त कलम कस्तो छ भने पूर्व अध्यक्षहरू सक्रिय रूपमा लागिरहनुहोस् अब त्यस्तो गरेर अब अहिले हामीले त्यहाँ अब सदस्यता पनि आह्वान गर्ने हामीले यो कुरा गरिरहेका छौँ, त्यो सामाजिक क्षेत्रमा अब अहिले एकदम न्यून युवाहरूको निम्नै उपस्थिति भएको छ, यसलाई कसरी हामीले हस्तान्तरण गर्नै नदिने भइसकेको छ विभिन्न संस्थाहरूमा यो समस्या
1: अनि कतिपय युवाले त के भन्नु त्यहाँ गएर के फाइदा हुन्छ कति पैसा आउँछ पनि भन्नुहुन्छ कि धेरै नै कमाउनुहुन्छ भन्नुहुन्छ कि हजुर, त्यो सामाजिक काम भनेको विशुद्ध सेवा हो भन्ने खालको भावना अलिक कम हुँदै गएको हो कि जस्तो देख्छु कि मैले हजुर, त्यो जागृत गर्न अब कसरी त्यो यसलाई पुनर्जागरण गर्न सकिन्छ त?
0: अब हामीले जनचेतना जगाउनुपर्छ र अब जनचेतनाकै कुरो हामीले यिनीहरूलाई शिक्षण नै अब गराएर यसमा यसो भनेर गर्नुपर्छ, तर यो धार्मिक क्षेत्रमा भने मान्छेहरूको त बढेको अनुभव मैले गरिरहेको छु, धार्मिक भने युवादेखि लिएर जुन अहिले जुन मन्दिर परिसरमा झारबन्धु दर्शन गर्न जाँदा पनि धेरै युवाहरू युवापिँढीहरू दर्शन गरेर आस्था गर्ने र अहिले भजन टोली नै त्यस्तो गरेर अहिले युवाहरूको भजन टोली आएर मन्दिरमा पनि धेरै राम्रो उत्कृष्ट भजनहरू गाउने भजन लाने काम गरिरहेको छ, यो धर्म संस्कृतिको विकास र हिन्दू राष्ट्र गर्नको लागि हामी अब त्यहाँ
1: यो सामाजिक धार्मिक क्षेत्रको आबद्धताले तपाईँको जीवनमा चाहिँ के परिवर्तन आयो?
0: यसमा परिवर्तन राम्रै आयो, किनभने अब मैले पहिले भनिसकेँ, जुन हामी जन्मिसकेपछि हामीले उद्धार गर्नुपर्छ, हामीले अब ईश्वर भन्छौँ, अब असक्त असहायक हुनाले केही सहयोग गरियो भने त्यो जस्तो राम्रो कुरो केही पनि होइन, जीवित देउता हुन्थेन, तिनीहरूलाई उद्धार गर्न पाउँदा आफ्नो आत्मसन्तुष्टि त्यसरी दिन दुखी दुःखमा परेकाहरूलाई सहायता गर्ने त्यो गर्दाखेरि आफ्नो सन्तुष्टि भएको र आफ्नो व्यवसायलाई पनि चलिरहेको छ, त्यसमा गर्न पाउँदा त्यतिले चलेको छ, भगवान् कृपाले गर्न पाउँछ, यो चोलामा काम गर्न पाइहाल्छ, सधैँ गर्न पाइँदैन, सकिएको बेलामा गर्ने हो, पछि बुढेसकालमा सकिँदैन, गर्छु भने पनि त्यस्तो भएको हुनाले एकदम खुसी लाग्यो छ।
1: यो चाहिँ सधैँ भनौँ न
0: सकिन्जेल गर्न पाएको हुन्थ्यो भन्ने चाहना छ, लागिरहेछ सक्रिय रूपमा लाग्न।
1: तपाईँको कार्यकालमा चाहिँ यो टोल विकास संस्थाबाट एकदमै देखिने गरी महत्त्वपूर्ण कामहरू के गर्नुभयो?
0: टोल विकास संस्थामा अब लगभग एउटा महत्त्वपूर्ण कुरा त मैले भनिसकेँ, अब यो पानी खाने पानीको धेरै समस्या थियो, पवित्र घाट क्रियापुरी घाटमा पानी नै ल्याउनु भनेको त ठुलो कुरो थियो, धेरै वर्षसम्म हामीले त्यहाँ ल्याउन सकिएको थिएन, पिच फोरेर दुनियाँ त्यो माथिबाट ल्याउनु पर्ने थियो, त्यो पिच फोरेर सबै अब लाने काम त्यहाँ भएर त्यहाँबाट गुरुकुलमा पनि हाम्रो पानी सञ्चालन त्यहीँ भइरहेको छ, त्यो एउटा राम्रो काम भयो। त्यस्तै गरी अब हाम्रो यो स्टेज नम्बर एकबाट भित्र अथवा पछाडिबाट भित्र जाने जुन बाटो भित्रबाट एउटा फिर्के भने चाहिँ फिर्केमा पनि त्यहाँ अलिकति जलाधार चिन्ने काम भएको थिएन, अब त्यहाँ पनि लगभग टोलिया संस्थाको 2,00,000 रुपियाँ सोच्नुभयो र वडाबाट दिएर अब त्यहाँ लगभग जलाधार चिन्ने काम भयो, अहिले त्यहाँ छेउमा बिरुवाहरू रोपिएको छ र त्यहाँ सडक पनि बिग्रिएको थियो, सडक बनाउने काम पनि भयो र विभिन्न अब बत्तीहरूको समस्या भएको ठाउँमा बत्तीको लाइनहरू जोड्ने, अँधेरो भएको ठाउँमा जोड्ने काम भयो र जनचेतनाको लागि ठाउँ ठाउँमा यो हामीले हस्तलेखन हामीले अब पोलहरूमा विधाहरूमा जनचेतना कार्यक्रम पोलमा विधाहरूमा लेखेर जनचेतना जगाउने काम पनि गरियो। त्यस्तै गरी समाजमा विरोधीहरू हटाउने काम पनि भयो
1: र थुप्रै कामहरू भयो। थुप्रै काम यो धार्मिक क्षेत्रमा विशेष गरेर केदारेश्वर महादेव मन्दिर सेवा आश्रममै अहिले एकदम गरिहाल्नुपर्ने कामहरू केही देख्नुहुन्छ?
0: त्यहाँ मेन गरिहाल्नुपर्ने काम अरू लगभग भइरहेको छ, हामीले धेरै पटक अब मन्त्रालयमा पनि उ गऱ्यौँ, जुन यो तालको तटबन्ध जुन कटान भइरहेको छ र अब त्यसपछि हाम्रो यो लाइब्रेरी अहिले जुन बनिरहेको त्यसबाट हनुमान मन्दिरको जुन सवाल समुद्रको एरियामा कटानले नजिक पानीले ल्याइरहेको छ, त्यहाँ फेरि थोरै तिनै बजेटले पनि अब 15-20 लाख 40-50 लाख नहुने करोडौँ रुपियाँ लगानी भएको हुनाले त्यसलाई हामी अगाडि बढाउन सकिरहेका छैनौँ। अब धेरै पटक अब यो अब मन्त्रालयमा पनि हामीले जुन बजेटमाको लागि योजनामा पारिरहेका छौँ र अब साना सानो योजना गरेर कामहरू गरिराखिया छ, तर ठुलो बजेट परेको छैन र यसलाई नै अगाडि ल्याएर गर्न पाए हुन्थ्यो भने एउटा मूल अब यो समस्या यो रहेको छ, यसलाई गर्ने हाम्रो भावी योजना यो रहेको छ र बच्चाहरूलाई अब उच्च शिक्षाको लागि एउटा आवश्यकता परेका हुनाले अब त्यहाँ अब यहाँ सुरक्षित छोरमाहरू मन्दिरमा बनाउने कुरो भइरहेको छ, अरू कामहरू अब चल्दै विकास हुँदै गएर दानदाताहरूबाट भक्तजनहरूबाट आइरहेको छ, सबैबाट सहयोग प्राप्त भइरहेको छ र आगामी दिनमा यो बढ्ने अपेक्षा राखेको छ।
1: त्यो सबैको त्यो सक्रियता मिल्यो भने त्यति मजाले चलाउन
0: सकिँदैन रहेछ भने अनुभव भयो, सक्रियतामा सबैबाट मन मिलेर गरियो
1: भने
0: त्यसरी हुँदो रहेछ भने सबैको सद्भाव जाएको रहेछ।
1: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा के भन्नुहुन्छ?
0: भन्नपर्ने कुराहरू धेरै छन्, भन्नपर्ने कुरा धेरै छ, टाइम अब कम छ, यसमा अब आफ्नो विचार समग्रमा अब श्रोतागणहरू राख्ने मौका दिनुभयो, सुनिदिने श्रोतागणहरूलाई पनि धेरै धन्यवाद र आभार व्यक्त गर्दछु। त्यस्तै गरी यो अवसर प्रदान गर्नुहुने रेडियो सफलता 103.4 मेगाहर्ज प्रबन्ध निर्देशक दुर्गा अधिकारी लगायत यो टिमलाई नै हृदयदेखि नै धन्यवाद हार्दिक आभार व्यक्त गर्दछु।
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि। उहाँले अघि पनि भन्नुभयो कि उहाँ एकदमै सक्रिय भएर आफ्नो पदीय जिम्मेवारी पूरा गर्ने व्यक्तित्व। मैले धेरैपटक उहाँलाई यहाँ आउनको लागि अनुरोध गरेकी थिएँ, पहिले म काम गर्छु त्यति बोल्दिनँ भन्दा भन्दै आज चाहिँ मलाई लाग्छ हार्न नसकेर होइन धेरैचोटि बहिनीले बोलाउनु भयो भनेर आउनु भएको छ। तर यस्तै एकदमै निस्वार्थ भावले सामाजिक सेवा गर्ने व्यक्तित्वहरूको समाजमा आवश्यक छ। त्यो सामाजिक काम गर्दाखेरि एकछिनको लागि त तपाईँ भन्नुहोला के पाइन्छ भनेर त्यसको आत्मसन्तुष्टि त्यसले दिने रिजल्ट छुट्टै छ। भगवान् श्रीकृष्णले भन्नुभएको छ कर्म गर फलको आश नगर भनेर। तपाईँ कर्म गर्नुहोस् त्यो फल कहाँबाट आइलाग्छ तपाईँले अनुमानै गर्न सक्नुहुन्न। त्यसकारण सामाजिक क्षेत्र पनि यस्तै हो, धार्मिक क्षेत्र पनि यस्तै हो। तपाईँले दिएको समय तपाईँले गरेको लगानीको कहीँ न कहीँबाट निस्वार्थ भाव हुनु पर्यो, त्यो रिटर्न चाहिँ आउँछ। श्री केदारेश्वर महादेव मरी सेवा आश्रम समिति पोखराका सचिव, मूलटोल विकास संस्थाका पूर्व अध्यक्ष, विभिन्न सामाजिक संस्थामा अत्यन्त क्रियाशील भएर लागि पर्नुभएका व्यक्तित्व ओमनाथ अधिकारीसँग आज हामीले कुराकानी गर्यौं। यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी विशेष कार्यक्रममा विशेष अतिथि लिएर आउने नै छौं। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्नमा लायो।
2: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 0615530500 0615589848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू कम्पनी दर्ता प्रमाणपत्र प्रबन्ध पत्र नियमावली प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू
7: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
2: कम्पनी संचालक समितिको निर्णय
7: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल
2: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
7: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू
2: उद्योग दर्ताको निवेदन फारम ख
7: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो
2: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि
7: मेसिन औजारको कोटेसन र स्किम
2: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा
7: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि
2: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस
7: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता
2: वनमा आधारित उद्योग

0: उद्योग को हक में 15 दिने सार्वजनिक सूचना सूचना टाँस मुचुल्का संबंधित स्थानीय निकाय को सरजमीन सहित को सिफारिश स्कीम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
1: विस्तृत जानकारी का लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै

0: 61 574 225 95 560 21 440 95 560 127 र 98038 21 440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्टफल ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्भर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615553050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
4: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्तीटु मिट्स।

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता एक सेकेन्डको प्रचारले हास्य तयार पारेको यो विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। आज हामी धार्मिक क्षेत्रको विषयमा कुराकानी गर्नेछौँ। एउटा व्यक्तित्व त्यो क्षेत्रमा जन्मिएर त्यो क्षेत्रको प्रगति गर्नुपर्छ भन्दै लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ। हुन त प्रकृतिले हामीलाई त्यो ठाउँ दिएको छ, त्यो ठाउँको संरक्षण गर्न, त्यो ठाउँको उत्थान गर्नका लागि र त्यो ठाउँलाई अझै प्रचार प्रसार गर्नका लागि पर्ने व्यक्तित्व आज हामीसँग हुनुहुन्छ। मणिदीप, जुन पोखरा महानगरपालिका वडा नम्बर 13 रहेको छ, मणिदीप मन्दिरको विषयमा आज हामी कुराकानी गर्नेछौ। मणिदीप मन्दिर आर्बा को विषयमा कुराकानी गर्नेछौ। हामीसँग कुराकानीका लागि हुनुहुन्छ मणिदीप मन्दिर आर्बाका संस्थापक सचिव हुनुहुन्छ गुरु युवराज बराल हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, अहिले यति बेला चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: अब यतिखेर त स्वर श्राद्ध भनिन्छ, अब हिन्दू राज्यमा स्वर श्राद्धको यिनै श्राद्ध आदिहरू, पितृकर्महरू, पितृयज्ञहरू मै व्यस्त छन् र अब नजिकै आउँदै गरेको जुन नवरात्र छ, अब त्यसको लागि पनि हामी त्यही मणिदीपमा एउटा तयारी गर्ने क्रममा छ।
0: तपाईँ मणिदीप मन्दिरको चाहिँ संस्थापक सचिव हुनुहुन्छ होइन? यसको सुरुवाती अवस्था चाहिँ बताइदिनुहोस्।
1: सुरुवाती अवस्था त्योभन्दा पहिला हामीले केही देखेका र केही सुनेका कुराहरू, जो 60 सालभन्दा अगाडि यसमा केही थिएन। हामी बाल्यकाल हुँदाखेरि सायद 22-24 सालतिरको कुरा होला। त्यहाँ के थिए भन्दा माताहरू चाहिँ बस्थे, योगी जोगीहरू पनि त्यहाँ बस्ने गर्नुहुन्थ्यो र त्यहाँ भण्डारा लगाउने, अनि त्यहाँ आँपको बगैँचा थियो, अम्बाहरू थिए। ती योगीहरू अथवा त्यहाँ बस्ने जो सन्यासीहरू हुनुहुन्थ्यो उहाँहरूले भिक्षा माग्न जाँदाखेरि घर घरमा जहाँ जहाँ आफू जानुहुन्थ्यो त्यहाँ त्यहाँ जाँदाखेरि ती फलफूलहरू पनि लिएर जाने र आफू जाने घर केही छोड्ने, भिक्षा लिने आउने र एक दुई पटकको याद छ मलाई त्यहाँ भण्डारा लगाउने, योगीहरूको भण्डारा लगाउने जुन एउटा मुख्य परम्परा आउँदो रहेछ त्यो हामीलाई पछि आएपछि मात्रै थाहा भयो। त्यसमा मनभोग भनिन्थ्यो त्यतिखेर, चामलको पिठो सेलरोटी र त्यो चामलको पिठोको मनभोग बनाएर बाँड्ने चलन थियो, त्यो हामीले खाएका हौ केटाटीमा। र त्यो अवस्थामा रहिसकेपछि अब एकपल्ट 60 सालको कुरा थियो, सायद कार्तिकको कुरा थियो, काठमाडौँ एकजना धर्मराज बराल हुनुहुन्छ, उहाँ आएपछि लग्न अलिअलि कतै खर्च निकाल्न पाइन्थ्यो, यो हामीले कुन क्षेत्रमा लगानी गर्ने होला भनेपछि हामी एउटै उमेर समूहको मान्छे, अनि मैले के भने भन्दा होइन अब हाम्रो पाला यो मणिदीप थियो, अब यो बिलाएर गयो, अब हाम्रो पाला यसलाई जस्ताको तस्तै कमसेकम केही गर्न नसके पनि जस्ताको तस्तै उजागर गर्नुपर्छ भन्ने मलाई लाग्छ। धार्मिक क्षेत्रमा नै लगानी गरौँ, यसैमा गरौँ भनेपछि सहमति भएर अनि 60 सालबाट हामी त्यसको लागि फेरि पुनरुत्थानको लागि भनौँ न त्यही ठाउँमा 60 सालबाट हामीले सुरु गर्यौँ। एउटा मायाज्ञ गरियो, त्यसमा 9-10 लाख रुपियाँ कति बचाइयो त्यो यज्ञबाट, र त्यो यज्ञमा सुरुवातको कुरो गर्दैछु मैले, त्यो यज्ञमा विशाल रूपमा गरिएको थियो। हरिद्वारबाट सोमेश्वर आनन्द गिरिजी महाराज जो महामण्डलेश्वर हुनुहुन्थ्यो, रामेश्वर लगायत गुरुहरू 10 जना गुरुहरू यहाँ आउनुभएको थियो त्यो यज्ञमा, र उहाँहरू एकै सकिन्जेल बस्नुभयो। अहिले पनि सोमेश्वरानन्दजी त आउनुभएको छैन, सन्देश पठाउनुहुन्छ कहिले कहीँ, रामेश्वर आनन्दजी आउनुहुन्छ यो ठाउँ, किनभने उहाँकै हातले त्यो अहिले जुन भइराखेको शिवलिङ्ग हो त्यो उही रामेश्वरानन्द सोमेश्वरानन्दसँगै आउने समूह उहाँहरूले त्यसलाई स्थापना गर्नुभएको, त्यसलाई उहीँबाट ल्याउनु भएको, यो यहाँ बनाइएको त्यो कृत्रिम त्यस्तो खालको होइन, उहाँहरूले छनौट गरेर कुन उपयुक्त हुन्छ त्यो उहाँहरूले लिएर आउनुभयो र उहाँहरूकै हातले स्थापना गराउनु भएको हो। र त्यसपछि अनि अब कस सुरुमा त हामीले कुनै सरकार आदिलाई के थियो भन्दा सरकारी नीति पनि औधारिक क्षेत्रमा लगानी नगर्ने भनिसकेपछि जनताहरूकै सहयोग एउटा सक्रियतामा भन्न पर्यो सक्रियतामा उहाँहरूले ल यसलाई चाहिँ अब केही अलिकति उसुर गरिहालेपछि केही न केही गर्नुपर्छ भन्ने भयो सबैले सहयोग गर्नुभयो धेरैले सहयोग गर्नुभयो उहाँहरूलाई धन्यवाद दिएर साथ दिइ छैन अति धेरै धेरै धन्यवादका पात्र हुनुहुन्छ उहाँहरू गाउँवासीहरू गाउँबाट मात्रै नभइकन छिमेकी गाउँहरूबाट पनि आएर त्यसलाई चाहिँ सुरुको अवस्थामा त धेरै सहयोग गर्नुभयो म यसै रेडियो सफलता मार्फत उहाँहरूलाई धन्यवाद दिन पनि चाहन्छु मुरीमुरी र त्यसपछि अनि हामीले धर्मराजको अध्यक्षतामा यसलाई चाहिँ अगाडि बढाउँदै आइयो र अनि पहिलाका चलनहरू के थिए तिनीहरूलाई कति सकिन्छ हामीले जानेका फलो गर्दै आइयो तिनीहरूलाई अनुकरण गर्दै वार्षिक रूपमा र आइसकेपछि अहिले जो गुरूजी शिवनाथ गिरीजी महाराज अब यसमा नाम लिनै पर्ने हुन्छ कतिपयका नाम छुट्लान् अब लिनै पर्नेको नाम लिनै पर्ने हुन्छ हाम्रो विमला बस्नेतजी उहाँको सक्रियतामा उहाँले एकपटक मलाई भन्नुभयो त्यहाँको यो के थियो भन्दा केही समय हामीले त्यति गरिसकेपछि कारणवश केही समय त्यो स्लिपिङ अवस्थामा रह्यो अब त्यो अवस्थामा रहिराख्दाखेरि म त्यो पदमा नि रहिराखेको वैध नभए पनि अवैध भए पनि अर्को समिति गठन नगरिन्जेल उहाँले र हाम्रो शंकर खरालजीले युवराजी एकजना गुरु हरिद्वारबाट कुरा गर्नुभएछ विद्वान गुरु हुनुहुन्छ उहाँ चाहिँ एउटा वैद्याचार्य पनि हो वैद्य गुरु हुनुहुन्छ उहाँलाई ल्याएर बडीद्वीपमा राख्दा कसो होला भनेर देवलाजी र शंकर खरालजी मसँग कुरा गर्नुभयो गरिसकेपछि पर्खनुहोस् म अहिले त वैध पनि छैन अनि यस सार्वजनिक कुराहरूको म एक्लै आधिकारिक बनेर मैले आफ्नो मनोपोली गर्नु पनि हुँदैन म एकपटक सबै गाउँलेहरूलाई सल्लाह गर्छु र अनि निदो दिउँला भनिसकेपछि अनि म गएँ र सबै गाउँलेहरूलाई जुटाएर मतलब लाग्नेहरूको सल्लाह लिएर यसो गर्दा कसो होला भनेपछि हुन्छ भन्ने कुरो आयो र त्यही सहमति अनुसार अनि हामीले गुरुजीलाई फोन गऱ्यौं ल ठिक छ म 15-20 दिनमा आउँछु भनेर यसरी उहाँ आउनुभयो र आइसकेपछि उहाँको जुन एउटा सक्रियता उहाँ एउटा त्यहाँको प्रमुख संरक्षकको हैसियतले आफूले गर्नुपर्ने कुराहरू धेरै कुरा गर्नुभयो र त्यहाँ उहाँले के भन्नुहुन्छ भन्दा मैले उहीँबाट यो स्थानको मैले जो लाइभमा यो ठाउँ देखेँ मलाई उहीँबाट यसको बारेमा एउटा ऊर्जावान धरती छ यो भन्ने मलाई लाग्यो र म यहाँ आउन इच्छा गरेर आएको हुँ भन्ने कुरो आउने बित्तिकै हामीसँग कुरा गर्नुभएको थियो वास्तवमा ऊर्जावान पनि भयो र त्यो एक त भूमि पनि ऊर्जावान छ किन ऊर्जावान छ भन्दा अब यो शास्त्रमा बताएको छ भगवानले कस्तो स्थान मन पराउँछ पराउनुहुन्छ भन्दा नजिक नदी होस् हिमालको दृश्य होस् हरिया अन्नका फाँटहरू झुलुन् जंगलको पनि पर्यावरण त्यत्तिकै राम्रो वातावरण होस् शान्त वातावरण होस् यसको ठाउँमा चाहिँ भगवानहरू बस्न रुचाउनुहुन्छ ठ्याक्कै जे जे कुराहरू शास्त्रमा उल्लेख गरिएका छन् त्यही त्यही वातावरण त्यहाँको छ यहाँहरूले पनि अवलोकन गर्नुभएकै छ हिमाल पनि अगाडि साक्षात शिवजीकै दर्शन त्यही हिमालमा गर्न पाइन्छ अनि नदीको रूपमा विजयपुर अगाडिपट्टि छ चट्ट त्यहाँबाट हेर्दा ठुला ठुला फाँटहरू धान झुलिरहेको पनि देखिन्छ वसन्त कालमा फूल एकदम लटरम्म फूलहरूले एउटा रमणीय भएको जंगल पनि त्यहीबाट देख्न पाइन्छ अर्को यसको विशेषता के छ भने त्यो जमिनमा एउटा यसको ऊर्जा छ यहाँहरु गएर कमसेकम 20 मिनट 25 मिनट एकाग्रता पूर्वक मैले धेरै पटक अनुभव गरेको छु र म त्यही कारणबाट यो ऊर्जावान जमिनमा केही न केही यो शक्ति छ यसबाट गाउँको अथवा लोकको कल्याण हुन्छ भन्ने मलाई एउटा आत्मविश्वास छ कि किनभने म पटक पटक जान्छु 15-20 मिनट बसेपछि त्यहाँको ऊर्जा चाहिँ भिन्नै प्रकारको शरीरमा विभिन्न प्रकारका तरंगहरू उत्पन्न हुन्छन् र त्यसबाट एउटा सुखानुभूति हुन्छ क्या मनभित्र यतिकै पनि मनोरम भनिन्छ यो मनभित्र आनन्द आउँछ त्यस भएकोले बाबाजी पनि त्यहाँ रमाउनु भएको छ अब एउटा के छ भन्दा एउटा विकटताले होला अब त्यहाँ मान्छेहरूको त्यति ठूलो उपस्थिति हुन नसके पनि अनि हामीले बाबाकै योगदानमा फेरि हरिद्वारबाटै यहीँबाट बाबाले अब हेरी यो खाले मूर्ति मगाम बेटा भन्नुभयो र हामीले गुगलमा हेरेर कुन मूर्ति ठिक होला भनेर यो मूर्ति ठिक होला भनेर त्यही अनुसारको अर्डर बाबाले आफै दिनुभयो लगभग ती 19 मूर्तिहरू हामीले लिएर आयौं लिन सुनौलीसम्म म आफू पनि गएको थिएँ बाबा म लगायत हामी गएका थियौं विमलाजी पनि हुनुहुन्थ्यो उहाँ पनि फेरि गुरुको एकदम अनन्य भक्त कि मैले इन्डियातिर होला नेपालमा यस्तो खालको गुरुप्रतिको अनन्य

गुरुजीहरू, हामी म गुरु राजेन्द्रजी पनि सँगै हुनुहुन्थ्यो, लिएर आयौं। यो दाउन्नेको उकालोमा चढ्दाखेरि एउटा यो वान्टनवाला गाडीमा लिएर आइयो। उकालोमा चढ्दाखेरि अब ड्राइभरलाई अब पिसाब गर्न मन लागेछ, एकैछिन रोकेर उसले इन्डियाको जस्तै सोझो भनेको इन्डियाकै गाडी हो, सोही सिधा बाटो भनेर राख्यो होला। पछि त गाडी त ब्याग भएर आफै उसको ड्राइभरको अनुपस्थितिमा म भित्रै थिएँ, अब गाडी आफै चल्न थाल्यो, म झ्याप तल फडालिहालेँ र गाडी चाहिँ कसो कसो भगवानकै कृपा भन्नुपर्छ अट त्यो एउटा ढुङ्गो परेर ब्याग भएर पछाडिपट्टिको नालामा गएर ठोकियो, कसो हुँदो भएको भए तलै पुग्ने, बर्बाद हुन्थ्यो। तर साक्षात भगवती हनुमानजी पनि त्यहीँ हुनुहुन्थ्यो, त्यसो भएपछि अब केही भएन, अझै होस् मूर्ति, अब गाडी त तहीँ रोकियो, रातभरि पानी पर्यो, हामीले कुरेर बस्यौँ र अनि फोन गरियो, हामीले फोन गरेपछि अनि बिमलाजीले उता फोन गर्नुभयो, उहाँ त फोन आयो, गाडी लिएर जानुहोस् हामी ल त्यसको व्यवस्था गरौँला भनिसकेपछि होइन टुटफुट भएको रहेछ भने त बर्बाद हुन्छ अनि के गर्ने भनेपछि म यहाँ बनाएँ तिमीलाई, यदि त्यस्तो रहेछ भनेदेखि ती लैजानुहोस् भनेर फेरि बुढीबोलबाट मान्छे बोलाएर त्यसलाई फेरि अनलोड गरियो र अनि लिएर गइयो लोडिङ गरेर। र ती देवीको शक्ति के भनिन्छ भन्दा भगवती शक्ति स्वरूपा हुनुहुन्छ, जस्तो हामी पुरुषहरूको घरमा महिलाहरू रहनु भएन भने पुरुषहरू कता केही नभएको गुङ्गो भइन्छ, शक्ति नै हीन भइन्छ। त्यस्तै भगवानहरू पनि जस्तो भगवान विष्णु लक्ष्मी हुनु भएन भने शक्तिहीन हुनुहुन्छ, शिवजी गौरी माता हुनु भएन भने शक्तिहीन हुनुहुन्छ, रामजी सीता नभएमा शक्तिहीन हुनुहुन्छ। यसरी यो सबै जगतको जगदम्बा भनिन्छ, हामी जगतकी अम्बा माता हुनुहुन्छ र उहाँ नै सृष्टि थिति र यो सम्पूर्ण व्यवस्थापनको कारण हुनुहुन्छ। र अहिले त्यहाँ जाने भक्तहरू भन्नुहुन्छ अहो यो मूर्तिको गाडी आइसकेपछि हामीलाई त छुट्टै खालको अनुभूति हुन्छ, एउटा एकदम मनोरम त्यस्तो खालको अथवा शरीरभित्र कम्पन उत्पन्न हुन्छ। कतिपय त्यहाँ हामी बस्दा बस्दै पनि अब त्यहाँ धेरै जसो गृहमा हामीले सधैँ खोल्ने गर्दैनौँ, त्यहाँ गुरुले त मात्रै जाने गर भनेर मलाई अधिकार दिनुभएको छ र त्यहाँ म जान्छु अनि अब बिमलाजी जानु निर्णय भयो, गुरु म र बिमलाजी जान्छौ, अथवा यदि कहीँ कतै अनुकूल मिलेन भनेदेखि गुरुको आज्ञा अनुसार कसलाई भन्नुहुन्छ उसलाई चाहिँ गरेर हामीले त्यो गर्ने गरेका छौँ अहिले। र खालि त्यो कहिले खोलिन्छ भन्दा चैत्र नवरात्र, वसन्तकालीन नवरात्र र शरदकालीन नवरात्रमा मात्रै हामी त्यो गर्भगृहमा खोल्ने गरेका छौँ र भक्तहरूले पनि त्यहाँ गएर बाबाजीसँग उपचार गर्नुहुन्छ, उपचार गरिसकेपछि एकदम राम्रो भएको खबरहरू हामीले पाइराखेका हुन्छौँ। समय समयमा धेरै भक्तहरूले अहिले पनि भनिराख्नु भएको छ, त्यहाँ कुनै कार्यक्रम हुँदाखेरि हामीलाई पनि नबिर्सनु र हामीलाई पनि खबर गर्नु, सके उपस्थित हुन्छौँ यो देहका साथ, नसके पनि कुनै न कुनै उसले हामी भगवतीको स्मरण गर्ने मौका हामीलाई पनि जानकारी दिनु भन्ने कुराहरू आइराखेका हुन्छन्। र अब बाबाजीले उपचार गरेका जुन बिमारीहरू पनि उहाँहरूको पनि सफल भएको अथवा बिमार मात्र नभइकन उहाँको कामनाले गरिएका सबै कर्महरू, कोही विदेश जानका लागि गरिएका हुन्छन्, एउटा भौतिक इच्छाका लागि गरिएकाहरू पनि धेरै हाम्रो ठिक भयो भनेर आउने र फेरि बाबासँग भेट हुने, दर्शन गर्ने गर्ने गर्नुभएको छ, हामीलाई यसको लागि खुसी पनि लागेको छ। र अहिले पनि हामी अब हामीले के गर्न गर्ने गरेका छौँ भन्न त्यही अनुसार शिवरात्रिमा, किनभने त्यहाँ शिवजीको मन्दिर, सुरुमा शिवजीकै स्वरूप हुन् सिद्धहरू, शिवजीको मन्दिर भएको हुनाले शिवरात्रिमा निरन्तर प्रत्येक वर्ष निरन्तर गरिने कार्यक्रमहरूमा

0: नवरात्रीमा विशाल कार्यक्रम गरिन्छ अनि नवरात्र वसन्तकालीन नवरात्रमा पनि विशाल कार्यक्रम गरिन्छ र यो शरदकालीन नवरात्रमा पनि त्यस्तै प्रकारले कार्यक्रमहरू गरिन्छ र समय समयमा अब बाबालाई कहिले कहीँ चेष्टा आउँछ कि हवन पुगेन कि बाबु यसलाई हवनको पनि ख्याल गर्नु पर्यो भनेपछि हामीले तीजमा अथवा यस्तै उसमा पनि त्यहाँ विभिन्न समयमा यात्राहरू लगाउने यसमा जुट्ने बस्ने गर्ने पनि गरिन्छ अहिले हामी यो नवरात्रमा योभन्दा अघिल्लो एकासीमा हामीले देवी भागवत नै पाठ गरेका थियौँ मैले वाचन गरेको थिएँ अब अहिले चाहिँ हामीले यो चण्डी दुर्गा सप्तशती पाठ दैनिक तेह्रै अध्याय अब यथाशक्य कथा पनि थोरै मिसाएर किनभने आजकल यो धर्मले कस्तो पाटो लिएको छ भन्दा मनोरञ्जनको पाटो लिएको छ नाच्न पाए र गाउन पाए ठिक र यो आध्यात्मिक तत्त्व यो ऊर्जा प्राप्त गर्ने खालको तत्त्व के हो त्यो बुझ्न पर्यो भनेदेखि मान्छेहरू अलिकति निद्रा लाए जस्तो हुन्छ त्यसो भएको हुनाले हामीले के जमर्को गर्न खोजेका छौँ भने यो आध्यात्मिक पक्ष भनेको एकछिन रमाउने मात्र होइन कि यो मन जतिखेर पनि रमाइराखोस् त्यस्तो खालको तत्त्व हाम्रो यो आध्यात्म विज्ञानभित्र छ र त्यही विज्ञान हामीले दिन खोजेको जनताहरूलाई अथवा भक्तहरूलाई भगवानका भक्तहरूलाई जो कि निरन्तर मन जतिखेर पनि रमाओस् समूहमा पनि रमाओस् एकान्तमा पनि रमाओस् हमेसा नित्य निरन्तर त्यो आनन्दको अनुभूति हमेसा भइराखोस् हाम्रो इच्छा हो अब मैले पनि लगभग 10 वर्ष एकान्तवास गरेर त्यो आनन्द मैले पाएको छु केही मात्रामा यो भगवानसँग क्षमा माग्छु यो घमण्ड होइन यो मेरो आफ्नो स्वयंको एउटा अनुभूति हो त्यही कुरो म यो आनन्द अरूले पनि पाउन्न म एक्लै किन रमाउने सबै यसरी नै एकान्तमा रमाउन सकुन् भन्ने उद्देश्यले मेरो जोड भनेको प्रवचनमा अध्यात्मवादलाई तात्विक रूपमा व्याख्या गर्ने तत्त्वको रूपमा व्याख्या गर्ने मेरो शैली
1: भनौँ
0: त्यो त भोलि आज आनन्द पाइयो भोलि कसैले त्यसैको बारेमा कसैले केही भनिदियो भने त सकिएको त आजका हाम्रा श्रोताहरू कस्ता छन् भने एकैछिन उसलाई चाहिँ राम्रो ज्ञान दियो भनेदेखि बिर्सिन्छ त्यो बिर्सिन्छ कसैले गाली गर्यो नराम्रो शब्दको प्रयोग गर्यो भने जिन्दगीभर बिर्सदैन हाम्रो मानसिकता यस्तो बनिसकेको छ कि नराम्रा कुराहरू हाम्रा मनभित्र फाल्छु भन्दा पनि रोइराखेका हुन्छन् अब राम्रो कुरो कतैबाट पाइयो भने एकैछिन बिर्सिन्छ त्यसो भएको हुनाले यो मनलाई हमेसा रमाउने खालको एउटा आध्यात्मिक तत्त्व चाहिँ त्यो ठाउँबाट पाउन सकिन्छ मणिदीप त हामीले पछि मणिमणि भन्ने गरिन्थ्यो के चलन रहेछ भने जहाँ सन्यासीहरूको बास हुन्छ सन्यासीहरू जहाँ बसोबास गर्छन् त्यसलाई मणि भनिदो रहेछ अब त्यो दीप भनेको टापु हो अब तल बेसीको माथि टापुमै पर्ने भएको हुनाले त्यसरी यसलाई चाहिँ मणि भनिएको हो मणिदीप भनिएको हो मणि अरू ठाउँ मान्छन् नि जस्तो हाम्रो केदारेश्वर मणि पनि भन्छौँ नि हामी अब जहाँ सन्यासी पहिला चाहिँ सन्यासहरू बसिराख्ने गरेको त्यहाँ समाधिहरू पनि छन् हामीले अनुमान गरेका छौँ यो अनुमान मात्रैको कुरा हो हामीले अनुमान गरेका छौँ 21 वटा हुनुपर्छ भन्ने तर त्यहाँ त्यसो भएको हुनाले यो धेरै पुरानै लगभग 2500-3000 वर्ष अगाडिबाटै सुरु भएको हुनुपर्छ भन्ने हाम्रा अनुमान मात्रै हुने अहिले हामीले 6 जनाको त हामीले ठेगानाहरू उहाँहरूको जुन सबै पहिचान चाहिँ पाइसक्यौँ र ती 6 जनालाई हामीले त्यहाँ एउटा औपचारिक रूपमै भए पनि समाधिको एउटा मर्यादापूर्वक राख्ने कोसिस गरेका छौँ। अब अनुमान चाहिँ अझै बढी छ
1: भनेपछि त धेरै कामहरू भएको छ,
0: धेरै कामहरू भएको छ।
1: अनि त्यहाँ जस्तै अहिले पूजनीय गुरुदेव जो शिवनाथ गिरीजी महाराज आगमन भयो, त्यसपछि
0: धेरै परिवर्तन भएको छ। हामीले त्योभन्दा पहिला त्यसलाई एउटा निर्वाह स्थलको रूपमा मात्रै यो पहिलाको जमानामा थियो, हाम्रो पाला आएर लोप भयो, यसलाई केवल उजागर गर भन्ने मात्रै उद्देश्यका साथ हामीले त्यसलाई सुरुवात गरेका
1: थियौँ।
0: अहिले गुरुदेव आई अनि गुरुदेव नआइन्जेलसम्म कमसे कम एउटा शिव मन्दिर त बनाऊ भनेर एउटा यज्ञ गरेर अघि नै मैले बताइसकेँ र त्यसरी एउटा मन्दिर शिव मन्दिर निर्माण गरियो। त्यसपछि जब गुरुदेव आउनुभयो अनि भौतिक विकास पनि विस्तारै भइराखेकै छ। अहिले अब अहिले हामीलाई ओडाले र पहिला त हामीले माग पनि गरिएन, आधारहरू पनि त्यतिखेर थिएनन्, वातावरण पनि थिएन। अहिले ओडाले पनि केही आर्थिक सहयोग गरेको छ र प्रदेशले पनि केही सहयोग गरेका छन् र उनीहरूको सहयोग र गाउँलेहरूको सहयोग सबै भक्तहरूको सहयोगबाट अहिले भौतिक विकास पनि त्यहाँ भइराखेको छ। पञ्चायन देवता शिव पञ्चायनको रूपमा पञ्चाङ्ग देवताहरूको रूपमा पनि त्यहाँ पाँचवटा देवताहरूको स्थान छ। अब हनुमानजीको पनि जस्तो हनुमानजी किन राख्ने भन्दा के कुरो आयो भन्दा अरू सबै देवताहरू अवतार लिँदै फेरि फर्किँदै गए, जस्तो भगवान कृष्ण द्वापरमा आउनुभयो, द्वापरको अन्तिममा फेरि आफ्नै लोक वैकुण्ठमा जानुभयो। अब अन्य राम पनि त्रेतामा आउनुभयो, फेरि जानुभयो, तर हनुमान गएको कहीँ कतै पनि हनुमान आएर गएको इतिहास छैन कि शास्त्रीय इतिहासमा। त्यसो भएको हुनाले यो जमानाको त हनुमान नै वर्तमान भगवान हुन् भनेर यसरी यो रूपमा हामीले भगवानलाई र हनुमानलाई पनि हामीले त्यहाँ त्यसरी स्थापना गरेका छौँ, जो गुरुदेवबाटै बनाउन लगाइएका हुन्। यो सबैमा गुरुदेवको योगदान छ, हामी त निमित्त मात्रै भएर केही काम गरेका मात्रै हुन्। हामीले त्यो ठाउँमा खासै मैले यो गरे ऊ गरे भन्ने ती हामीमा छैनन्, किनभने यो भगवान यदि केही भएको रहेछ भने भगवानको कृपाले हो, गुरुदेवका कृपाले हो र सबैको सहयोगले यतिसम्म कमसे कम आउन सकेको छ। अब यसलाई मैले अघि नै भने यसलाई तत्त्वदर्शीहरूद्वारा तत्त्व ज्ञानलाई चाहिँ अगाडि बढाउने क्रममा मैले अघि भने अब यो खालि संगीतमा मात्रै रहेर त संगीत छुट्ने बित्तिकै फेरि त्यो भक्ति पनि छुट्यो कि, त्यो नछुटोस् कमसे कम, त्यो भक्ति निरन्तर रहिराखोस् भन्ने उद्देश्यका साथ अब के सकिन्छ गर्दै जानियो। अब भर पर्ने उतै हो, शरणागति हुने परमात्मासँग, ल परमात्मा अब हामी गर्न चाहेका छौँ के गरौँ, शक्ति तपाईँकै हो, ऊर्जा तपाईँ
1: कति राम्रो। त्यो तपाईँले जुन भन्नुभयो नि त्यो भूमिबाटै त्यो ठाउँको चाहिँ विकास गर्न सकिन्छ, तपाईँले त अनुभव पनि लिनुभयो, आफ्नै गुप्त बास बसेर आनन्द अनुभूति पनि लिनुभयो, तर यो ठाउँ त्यति मरिदीप नामैमा मरिदीप होइन, त्यो ठाउँ धपधप बलिरहेछ, तर पनि त्यहाँको स्थानीय बासिन्दाले भनौँ अथवा विकासमा चाहिँ अझै ओझेल परेको हो कि आज कहाँ पुग्न पर्ने, किन यो कमजोरी भइरहेछ, अलि छिटो हुनुपर्ने काम ढिलो भइरहेको हो कि चासो नगएको हो कि, के अनुभव?
0: एकदम सान्दर्भिक कुरा हो यो। हामी अब यस्तो खालको जुन एउटा आध्यात्मिक परिवेशमा पनि त्यहाँ अलिकति कमी अब उपस्थितिको कमी मानम, अब धेरै त्यति चासो स्थानीयबाट भएन कि भन्ने कुरा हो, परि आउँदा गर्नुभएको छ। तर अघि मैले बताए नि के छ भने आध्यात्मिक चेतना जब रमाइलो हुन्छ भजन गाउने यो भरे भन्ने भने उपस्थिति बहुत हुन्छ अनि प्रवचन छ भन्ने भनेदेखि के काम भने जस्तो के त्यस्तो खालको छ त्यो हामीले तत्त्व बुझाउन नसक्नु हाम्रै कमजोरीका कारणहरू हुन् कसैलाई दोष दिन चाहन्न म जसले जस्तो रूपमा आफ्नो जीवन पद्धतिलाई अगाडि बढाउनुहुन्छ उहाँहरू स्वतन्त्र हुनुहुन्छ अब उहाँहरूलाई रुचि भए आउनुहुन्छ भगवती माता अगाडि हुनुहुन्छ साक्षात जे माग्यो त्यो पाउने माग्नका लागि पनि फेरि विधिपूर्वक माग्नु पर्यो नि मलाई यो लिए भनेर त्यसै कसैले दिँदैन अब विधिपूर्वक गइयो भनेदेखि भगवती माताले प्रशस्त दिनीलाई दिनुभएको छ र दिनुहुन्छ साक्षात शिवजी पनि त्यहाँ हुनुहुन्छ भगवती माता हुनुहुन्छ हनुमानजी संरक्षक त्यहीँ भइराख्नु भएको छ यो मैले खासै त्यसरी कसैलाई उसो लगाउनु त छैन अब केही त्यही तत्त्वको दर्शन नपाउनको कारणबाट नै हो ईश्वरीय शक्ति के हो र यो भन्ने खालको अहिले जो कलियुगमा भनिन्छ अनि अर्को कुरो युवाहरूमा के चेतना छ भने हाम्रो धर्म गर्ने बेलै भएको छैन
1: अलि
0: बुढा भयो बुढाबुढीले पो धर्म गर्ने हो हाम्रो धर्म गर्ने बेलै भएको छैन अब मैले के उदाहरण दिने गर्छु भन्दा सधैँ राम राम राम भनेको मुखले मर्ने बेला पनि रामै भन्छ सधैँ गाली गर्ने हरेको मुख मर्ने बेला पनि कुनै न कुनै दुश्मनको याद आउँछ र गाली नै गर्छ ऊ कुबाटोमा लाग्छ भन्ने शास्त्रले के भनेको छ भन्दा मृत्युकालमा जसले भगवानको स्मरण गर्छ जसले भगवानको नाम सम्झिन्छ ऊ चाहिँ सिधा वैकुण्ठ पुग्छ भनेर बताइएको छ अब त्यसो भए त मर्ने बेला सम्झे भइहाल्यो नि अहिलेपछि किन भन्ने कुराहरू आउँछन् अब अहिलेपछि जे भन्ने अरेको यो मुख त्यही भन्न जान्छ त्यतिखेर पनि त्यसो भएको हुनाले अभ्यासका लागि पनि पहिल्यैबाटै आचरणमा रहेर आफ्ना बालबालिकाहरूलाई पनि कमसे कम आचरणमा राखियो भने भोलि त ती आफै बाटो खोज्दै जान्छन् हामीले बाटो उनीहरूलाई देखाइदिनु पर्दैन त्यसैले सुरुको अवस्थामा नै आफ्ना बालबालिकाहरूलाई पनि आध्यात्मिकता के हो आध्यात्मिक भनेको के हो यो त मैले भन्ने गरेको छु यो चाने चुने कुरा होइन अध्यात्म विज्ञान भनेको यो भौतिक विज्ञानभन्दा धेरै जेठो विज्ञान हो किन जेठो विज्ञान हो भन्दा हामी यो सुन्दैनौँ कि भगवान विष्णुका पाला अथवा भगवान देवताका पाला भनिन्छ देवताका पाला पनि यी हतियार झै झगडा हतियार विमान आदि त त्यतिखेर पनि थिए त्यतिखेर कसैको पनि विमान दुर्घटना भएर भगवान विष्णुलाई चोट लाग्यो अरे भन्ने कहीँ कतै प्रसङ्ग आउँदैन तर अहिले अब एकैछिनमा प्रत्येक दिन सयौं एक्सिडेन्टहरू भइराखेका हुन्छन् किन त नि यो भौतिक विज्ञानले बनाएको आविष्कार हो त्यो दिव्य रूपमा भगवानले निर्माण गरेका कुराहरू हुन् त्यसैले उनीहरूको आयु लामो थियो यस्तो खालको बिग्रदैन्थे तेलको आवश्यकता पर्दैन्थ्यो अर्कै ऊर्जा प्रयोग गरिन्थ्यो त्यसैले यो विज्ञान भौतिक विज्ञान भन्दा त आध्यात्म विज्ञान धेरै धेरै जेठो र अगाडिको थियो भलै अब देशकाल परिस्थिति अनुसार ती सभ्यताहरू नष्ट भए र यो भौतिक विज्ञानको सुरुवात भयो यही भौतिक विज्ञानको सुरुवात पनि वेदकै ज्ञानबाट सुरु भएको कमसे कम विमान निर्माण गर्ने कल्पना कहाँबाट आयो होला त नि त्यहीबाट त आयो होला अब अहिले हामी अमेरिका बसेर यहाँ फेस टु फेस कुरा गर्न पाइराखेका छौँ र भगवानलाई दिएको पितृलाई दिएका यी डल्ला कसले खान्छ र भन्ने कुरो गरिन्छ भले हामी जान्दैनौँ अलग कुरा हो त्यो विज्ञानको बारेमा हामी जान्दैनौँ यति भौतिक विज्ञान जानेका छौँ तर यसको विज्ञान छ जसरी अघि मैले बताए जस्तो अमेरिकाबाट यहाँ फेस टु फेस कुरा गर्नु त कुनै तार पनि छैन केही छैन नि अन्तरिक्षमा घुमिराखेका तरङ्गहरूलाई जसरी प्रयोग गरिएको छ त्योभन्दा भिन्न प्रकारले देवताको समयमा अझै दृढ तरिकाले त्यसलाई चाहिँ चलाइएको थियो र त्यो सम्भव थियो भन्ने मलाई लागेको छ। मेरो अध्ययनमा मैले जानेका कुराहरू यी नै हुन्। यो भौतिकवाद भन्दा यो पनि अझै जेठो विज्ञान हो। अब भौतिकवादलाई नकार्न खोजेको होइन, यसका सुविधाहरू त हामीले लिइ राखेकै छौँ, तर योभन्दा पनि जेठो विज्ञान आध्यात्म विज्ञान हो। त्यो विज्ञान हामीले बुझाउन नसक्दाखेरि अलिकति यो आध्यात्मिकतामा कमी आएको अनुभव मैले गरेको छु, मलाई लागेको छ।
1: पक्कै पनि अघि यहाँले भने जस्तै हामीले जे को अभ्यास गर्छौ त्यही चाहिँ अन्त्यसम्म त्यही हुन्छ। गाली अघि भन्नुभयो नि, गाली गरेको मुखले फेरि राम्रा श्री कृष्णले भन्नुभएको छ के अर्जुनलाई, अन्तकाले च मामेव स्मरण मुक्त कलेवरम होइन, अन्तकालमा चाहिँ जुन स्वरूपमा मलाई सम्झिन्छु त्यही मेरो अवस्था प्राप्त
0: अन्तकाले स्मरण
1: मुक्त कलेवरम।
0: अब अन्तकालमा मेरो नाम सम्झ्यो भने मुक्ति हुन्छ। अब त्यही अन्तकालमा त्यो नाम सम्झनका लागि अभ्यासका लागि यो आध्यात्मिक जीवनको सुरुवात गर्ने,
1: यसरी भनौँ न अध्यात्म बुझेर अगाडि बढिराख्नु भएको छ र त्यो ठाउँको विकासका लागि केही गर्न सकिन्छ कि भनेर लागि पार्नु भएको छ। अब एकदम तत्काल गरिहाल्नु पर्ने चाहिँ काम चाहिँ के देख्नुहुन्छ?
0: कामहरू अब भौतिक विकास गर्न त थुप्रो त्यहाँहरू छन्, अनि हामीले जति जस्तो सहभागिता अघि नै कुरो आयो अलिक कमै कमै हुने भएको हुनाले त्यहाँ भौतिक र आध्यात्मिक अब हामी त्यहाँ के गर्न खोजिराखेका छौँ भन्दा एउटा योगा सेन्टर पनि एउटा गर्यो भने, किनभने त्यहाँ वातावरण एकदम राम्रो छ, जंगलको बीचमा एकदमै यस्तो खालको सिधा अक्सिजन त्यहाँ चाहिँ प्राप्त हुन्छ। एउटा योगा हलको आवश्यकता छ, योग प्रशिक्षण पनि हामी गराउने इच्छा राखेका छौँ। अनि त्यस्तै बालबालिकाहरूलाई अलिकति आध्यात्मिक ज्ञान दिनका लागि बाल पाठशाला आध्यात्मिक पाठशालाको पनि विकास गर्न पाए भन्ने हामीलाई लागेको छ, जसबाट उनीहरूलाई आध्यात्मवाद के हो भनेर सिकाउन नपरोस्, उनीहरू आफै जानिराखुन् क्या, त्यस्तो खालको इच्छा छ। अब कल्पना छ हेरौँ, अब त्यो भगवानको कृपाले मलाई लाग्छ हुन्छ, हाम्रा पाला नभए पनि सुरुवात गर्यो भनेदेखि बाटो लागेको यात्री एकपटक अवश्य पनि गन्तव्यमा पुग्छ भन्ने मेरो विश्वास छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: अन्त्यमा अब मैले यही हो, म त सबै आध्यात्मवादी अथवा आध्यात्मवाद भन्दा बाहिर कोही छँदै छैन छनलाई, अब यो अध्यात्मलाई अन्तर मनबाट यो हामी बाहिरी दुनियाँतिर आँखा घुमाइराखेका छौँ, बाहिरी यात्रा गरेका छौँ राष्ट्रको अन्तर्राष्ट्रको। अब मैले त के भन्छु भन्दा अन्तर मनको यात्रा गऱ्यौँ भने हामी जहाँ जान खोलेका त्यहाँ पुग्न सक्छौँ। बाहिरी यात्राले हामीले भनेको ठाउँमा र मनले चिताएको ठाउँमा पुग्न सकिँदैन, त्यो ठाउँमा पुग्नका लागि निरन्तरता आनन्द पाइराख्नका लागि अन्तर मनको यात्रा गर्नुपर्छ। जहाँ जुन वस्तु हराएको छ त्यो वस्तु त्यहीँ खोज्न पर्छ, एक ठाउँमा हराएको वस्तु अन्त गएर खोज्यो भने पाइँदैन। हाम्रो आनन्द पनि यही मनभित्र हराएको छ, त्यतै कतै छ, त्यो त्यहीँ गएर खोज्यो भनेदेखि त्यो पाइन्छ। यही मेरो, सबैले यसलाई फलो गर्नुभयो भने सही ठाउँमा पुग्नुहुन्छ भन्ने मलाई लाग्छ। र अन्त्यमा सबै यो रेडियो सफलतालाई सुनेर बस्नुभएका आदरणीय श्रोताज्यूहरूलाई पनि भगवान अब आउँदै गएको नवरात्र र विजयादशमीको शुभकामना र शुभकामना टक्र्याउन चाहन्छु मणिदीपको तर्फबाट। र यहाँहरूलाई पनि जो यतिसम्म कुरा हामीले जुन हाम्रो मणिदीपको बारेमा राख्न पायौं, रेडियो सफलताका प्रस्तुता
1: दुर्गा
0: अधिकारीज्यू र हाम्रो
1: गोविन्द
0: कोइरालाज्यूलाई पनि धेरै धेरै धन्यवाद सहित आगामी दशैं विजयादशमीको शुभकामना टक्र्याउन चाहन्छु। र सबै गाउँवासी हाम्रा मणिदेवका भक्तजनहरू र जो पनि मणिदेवका मात्र नभइकन जो जो त्योसँग जोडिनु भएको छ उहाँहरू सबैलाई पनि विजयादशमीको शुभकामना टक्र्याउन चाहन्छु।
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं जुन पोखरा महानगरपालिका वडा नम्बर 13 आर्बामा रहेको छ मणिदीप मन्दिर, जहाँ महाकाली मन्दिर पनि छ र त्यहाँ विशेष पूजाहरू पनि हुने गर्छ। अघि उहाँले जानकारी दिइसक्नुभयो। संस्थापक सचिव गुरु युवराज बराज सबको कुराकानी आज हामीले प्रस्तुत गर्यौं। पक्कै पनि हामी अहिले मलाई के लाग्छ भने पछिल्लो समयमा हामी चाहिँ पद प्रतिष्ठा मान मर्यादामा दौडधुप गरिरहेका छौं। कमसेकम त्यो अन्तर्मनको यात्रामा को लागि दौडधुप गरौं, त्यसको लागि प्रतिस्पर्धा गरौं र यो मनुष्य जुन दुर्लभ मनुष्य जीवन छ यसको सही रूपमा सदुपयोग गरौं। आफ्नो उद्धरेदात्मन आत्मानम भनेर जहाँ श्रीमद् भगवद् गीतामा लेखिएको छ, आफ्नो आत्माको उद्धार तिमी आफै गर, त्यो मनुष्य जीवनमा मात्रै सम्भव छ। त्यसकारण चाहिँ हामी के को लागि आएको हो र के गर्नुपर्ने कर्तव्य हो त्योबाट चाहिँ विमुख भएका हौ कि जस्तो लाग्छ, त्योतर्फ केन्द्रित को लागि अनुरोध गर्दै यो समयका लागि गुरुजीलाई हार्दिक आभार व्यक्त गर्दै भोलि फेरि हामी नयाँ अतिथिसहित विशेष कुराकानी गर्ने नै छौं। त्यति सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर

0: को लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
1: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
0: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
0: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: आधुनिक डिजाइन का तैयारी सुन चाँदी को गर गहना पाइनु का साथ ही अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846-59581
6: 9166-15475
8: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ
9: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811-87488
8: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक साइकल स्वास्थ्यका लागि लाभदायक छ त्यसैले साइकल चढौ

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: Studio Time.

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बोरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: सैलरी बिरौटा को राम मंदिर को आड़ी में रहे को बराल पार्टी पैलेस एंड कैटरिंग सर्विस में गए पार्टी को जिम्मा दे आई जता संपर्क बराल पार्टी पैलेस एंड टेंट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिक। मोबाइल नंबर 9847285575 9807715947 9857325575।
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: विगत को 20 वर्ष देखि हजुर सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा को लागि वेब सर्फर नेपाल। अरुभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लगी हमी समझ।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161-635-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुकी राइस मिल भएको घरमा पानी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले तिल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले

5074225 9560-21-440 9560-60-127 र 9803-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 9846059581,
2: 9161515475।
0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
0: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
6: Time 6
2: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 12 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
3: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
3: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 9841698044, 9841698044 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
4: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
5: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर, अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरु भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर, घर घर मा फाइबर इन्टरनेट र टीवी सर्विस।
6: कन्ट्याक्ट 0615553050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: सुपर ब्यूटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-71, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
3: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका, अर्जल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984, 541-985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्ते, म पप गायिका माया फुल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
2: सुन्न मन लाग्यो।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रू 5 लाख बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: हेलो
1: हजुर
0: सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन न छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-587-915
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग
7: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
6: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560-27500
8: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000 सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-553-071 98-067-81-234 97-050-77-123 व्हाट्सएप नम्बर 98-011-77-123 लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-89।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460-59581,
2: 98165-75।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547337, मोबाइल नम्बर 9856607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9556 27599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: छौ के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067881234, 97050771123, व्हाट्सएप नम्बर 98011770123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 98461968044, 98461968044 र 98151848975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98165-1575।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615-55-3050, 0615-89848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860636642 9860641081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
3: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
4: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूल का बेर्नाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826608।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
1: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 98-60-39-63-2 98-60-34-32 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98-560-27-500
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले तेल लगाएर जान्छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
0: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
0: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 98461 96844, 98461 96844 र 98151 48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
3: हेलो,
4: हजुर
3: सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867881234, 97050 77123, व्हाट्सएप नम्बर 9801177123।

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि ढुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी ढुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ,
3: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-541-9584-541-9585, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टील एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 1160 62 983 98 5 50 52 855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856027599।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोनी ए पापा एकिन चुडन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: बारिश ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: फोन नम्बर 061587915
5: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेंट चौक फोन नंबर 0161 541 984 541 985 उद्योग कास्ट तथा संपर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नंबर 0161 525 904 स्टील आल्मुनियम मेटल उद्योग पर्सेंट 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ

0: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 9841698044 9841698044 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9840569581
2: 9166715475।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग
1: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066042 9860410081। स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयस र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले लगातार
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525 9560140 9560601 र 9038 2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
6: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
7: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
6: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530500 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज डुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23461 98-266-0698।
5: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू कम्पनी दर्ता प्रमाणपत्र प्रबन्ध पत्र नियमावली प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू
6: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
5: कम्पनी संचालक समितिको निर्णय
6: क वा ख वर्गको बैंकबाट जारी गरिएको रु 5 लाख बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल
5: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
6: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू
5: उद्योग दर्ताको निवेदन फारम ख
6: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो
5: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि
6: मेसिन औजारको कोटेसन र स्किम
5: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा
6: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि
5: आवश्यकता अनुसार 84 फिसदीयारको सहमति सहितको सरजमिन मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस
6: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता
5: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र
6: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र
5: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा
6: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र
5: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता
6: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना सूचना टाँस मुचुल्का सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन
5: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123। व्हाट्सएप नम्बर 98-11-77-123।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

0: चाहिँलाई खै सोल्टेर त अझ समाइ
1: ए आउँदै होला नि
0: अरे भेट्न मन लाग्या हो एकान्छु त्यो डालो यता ल्या त
1: ल
0: ए उ सोल्टेर पनि आइहाले नि
2: आयो हो सोल्टिनी आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा इकिन चुडन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9537325575।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
0: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार
3: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङको 2 तला फोन नम्बर 061571430 9855583043 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
4: हेलो
5: हजुर सधैँ कस्तो छ हजुरलाई
6: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
6: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
7: Barista, bartender, sushi meeting, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi.
8: Kantipur Hotel Training Center.
7: Barshau dekhi, desh videsh ka 5 hotel ma karyarat, chef ra manager dwara talim dine videsh ma manyata prapta antarashtriya starko pathyakram.
9: Sathi hostel ko byawastha pani raheko cha.
8: Sare hotel haruma field visit ra field training garaine, CTVT dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
7: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लढुङ्गा UFO र 3 कम्प्लेक्सको बिचमा
8: फोन नम्बर 061571915

0: हेर्नु सांगनु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: त्यसलाई तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9251727014।
5: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट्स।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथी स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिंग को दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार चौतर्फी सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार

छरे एउटा फूल फुल्या छरे गाउँ महल्ला चल्या छरे एउटा फूल फुल्या छरे।

0: नमस्कार म संगीतकार जय कुमार परियार तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9857275900

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825127014
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान कि बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536151 सम्झनुहोस् है नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: मठ मन्दिर
6: गुरुकुल
5: चैत्य गुम्बा
6: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
5: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं
6: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011099 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: नमस्कार, म चैतन्य कृष्ण। तपाईँहरू अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

ग्राममा उठेर वास्तवमा बस्नुपर्ने ढोकामै शिरबन्दी कसरी लौन मेरो समाज कता जाँदैछ मूल भाव नै मोड्दै।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुगत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
1: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
1: सोह्र बिन्दु खुवाइने मिति 2083 कार्तिक 16 गते मंगलबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
1: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
1: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
1: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: नमस्कार, शुभ मरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल आश्विन महिनाको 23 गते शुक्रबार, ईस्वी सम्वत अक्टोबर 9 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। शरद ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पितृपक्ष चलिरहेको छ। आज आश्विन कृष्ण पितृपक्षको चतुर्दशी तिथि रातिमा 9:01 त्यसपछि अमावस्या तिथि लाग्नेछ। नक्षत्रमा उत्तर फाल्गुनी रातिमा 9:55 त्यसपछि अस्ता नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा वर्म 47 गति 16 पलासम्म त्यसपछि ऐन्द्र योग लाग्नेछ। कर्णमा भद्रा अहोरात्र रहनेछ। आनन्दादी योगमा आज शुभ योग रहनेछ। सूर्य कन्या राशि वा चन्द्रमा पनि कन्या राशिमा रहनेछन्। आजको दिनमा 29 गति 7 पला अर्थात 11:42 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 6:01 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:41 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 3:31 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 4:14 रहेको छ। आज 16 श्राद्धको चतुर्दशी तिथिको श्राद्ध गर्ने दिन रहेको छ। आज हुलाक दिवस पनि रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आज ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय रहेको छ। साथीहरू र गुरूसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न सकिनेछ। शान्त र स्थिर मतिको उदय हुनेछ। परोपकारी समय पनि रहेको छ। प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिनेछ। ठूला बडाको सहयोग लिन सके नबन्ने काम पनि बन्न सक्छ। क्षमता प्रदर्शन गरी अरूमाथि छाप छोड्ने समय पनि रहेको छ। कार्य सम्पादनका माध्यमबाट आफूभन्दा ठूला व्यक्तिलाई आकर्षित तुल्याउन सक्नुहुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिहरूको लागि आज कुनै कुरालाई लिएर वैचारिक मतभेद हुन सक्छ। आफूलाई चित्त नबुझेको कुरामा घमण्डपन बढ्नेछ। लड्ने अथवा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन रहेको छ। परिवारमा सम्पर्क राखी खर खाँचोका बारेमा पनि जानकारी बटुल्नु ठिक हुनेछ। लेनदेनका क्रममा दबावमा हुनुहुन्छ भने पनि सम्झौता गर्नुहुँदैन। बरू परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोला। समय बित्दै जाँदा दैनिकीमा सुधार आउने दिन रहेको छ। तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूको लागि आज पारिवारिक भ्रमणमा निस्कनु पर्ने समय रहेको छ। भविष्यमा कुनै यात्राको योजना बनाउन पनि सक्नुहुनेछ। तपाईँको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ। नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन बनिरहेको छ।